0: Before, it used to be very short. We used to go from Trishuli River corridor, but because of the flood, it's all destroyed. So we are going from village to village. Now, there are various risks that we face, like off-road terrains. There could be landslide as it's raining as well. And also the flood, it's really dangerous there. And also the dead bodies that are there, they are decomposing and it might spread diseases as well. So we gotta mobilize us fast.
1: Back in Chitwan, APF and Nepal police teams reached the river islands, where they begin the difficult search for human remains.
2: Stop.
3: यहाँ चाहिँ हामी यसरी स्वीप गर्दै जाउँ यहाँ नेर चाहिँ फेला पनि चान्स हुन्छ. तीन रसुवाको बाडीबाट आएको डेड बडीहरू चाहिँ यस्तो टापुहरूमा धेरै फेला पनि भएकोले पहिला पनि फेला पारेर हामीले उद्धार गरेका थियौँ भने अहिले पनि कस्तो हुन्छ नि सेन्ड आउँछ गनाउँछ गनाएर चराचुरुङ्गीहरू बसेको हुन्छ त्यसकै आधारमा चाहिँ हामीले यो टापुहरूतिर सर्च गर्छौँ. यहाँ चाहिँ रिस्क छ, हाई रिस्क, बालुवा धेरै छ, दलदले भूभाग छ, गाडिने सम्भावना छ.
4: उयार चितवन नेसनल पार्क, देयर इज मेनी वाइल्ड एनिमल, टाइगर, राइनो, इलाफेन्ट, देयर इज डेन्जर.
3: टाइगरलाई चाहिँ हामीले धेरैचोटि देखेका छौँ. टाइगरहरूको यो पन्जा हुन्छ नि, पन्जाहरूलेबाट हामीले सिन गर्ने अनि टाइगरको सेन्ट चाहिँ छुट्टै हुन्छ. त्यसकै आधारमा चाहिँ हामीले हाम्रो रिस्क हाम्रो लाइफलाई चाहिँ सेभ गर्छौँ. सिटी बजार आवर नेक्स्ट टिम फाउन्ड दियर वान बडी, वी क्यान ट्राई टु गोइङ दियर.
5: During our search operation, we just recovered one dead body in the middle of Narani Bank. It is look like the male, and the body is full body of the missing people. We did all the necessary precaution procedure, and then after we packed that dead body.
3: Sabbe ramrosang uthawe, bag le dead body. Duita sahi na plastic, mathi bada tala bada. ल स्टेजहरू खोल, यसो हात लाउँ त जसले लैनी हुन्छ केही छैन. सिरुले आँखा काट्छ, यस्तो हात यस्तो यस्तो गराएर जाऊ, पुरै साँटे पास दिन्छ फेरि.
5: वी आर क्यारिङ द्याट डेड बडी टु दि बोट एन्ड विल डु द फर्दर फरेन्सिक इन्भेस्टिगेसन एन्ड फर्दर क्राइम सिन रिपोर्ट प्रोसिड्युर.
3: देयर इज अनदर डेड बडी.